0: पदारचा दजणाचा येस निकळमा
1: कुर्बान यो भला
0: लोग बसे
1: वाय यो भलो को खंदे रख
0: आओ तो देव फाजन आजंग अलीबाई
1: हाँ
0: ये तो पास अभी पुलाई वाला रितिना दादे उफाओ प्यारे की आओ पक्का परे की निमाज़ होता कार कभी ना खुदा है मर गया वाली माँ वाली
1: अल्लाह दिन की अल्लाह दिन की हाँ
0: आओ पक्का परे की उज़र निपुना
1: ना मुझे ना खाने में मोबाइल सर जन्नत खान भाई यड़ा राजी मस्त आवाज न राजी हेलो हेलो जन्नत खान भाई हेलो यार दादा मुखार किस्मत या जमा किस्मत ख्वा दे यार जन्नत खान किस्मत ख्वार रही अब तेरे फेरे मत है चलूर बिया रेडियो सर उखड़ो और जगह मोबाइल सिग्नल सर उखड़ो जहांगीर अली भाई अस्सलाम वालेकुम वालेकुम सलाम हालात वाकयात मिजाज कैसे हैं अल्हम्दुलिल्लाह प्रोग्राम बहुत खूबसूरत है बल्कि आपके अल्फाज बहुत खूबसूरत हैं थैंक यू मोहम्मद शुएब अख्तर टोपी से थैंक यू वेरी मच जी मोहम्मद शुएब भाई जजाकल्लाह खैरा नेक्स्ट है जी अस्सलाम वालेकुम वालेकुम सलाम सिंह माहा फ्रॉम अंबार खे महा तो खे सेहत खरे ठीक ठाक अव्वल मैसेज दे अभी खैर भाई जान मुंग दी हूम लिसनर यू नो मैसेज जवाब रखवा छे मंग तपूस कहू ना असल के तपूस खबर ना मा तप चूंकि गुर दा सिम जमा दे आओ लग पर्सनल ले आओ दा मोबाइल में पर्सनल ले उसको में दा सिम पर देख पल पर्सनल मोबाइल क्यों लगो जी कम जमा रोजाना अब इस्तेमाल की भी नो दा नंबर 24 घंटे आन भी पति मैंने जरगुन को हिसाब बने मैसेज राजी तसो दा सोचो कि जैसे वो ऑफिस की हम या चाहता नाश थे पास थे माँ खाते हो चाचा तब जवाब वर्गो ना भाई मैंने खैर खपके गया ना खा खपके गया माँ सलाम भाई सिंह गए ई एस सी एमा तक ई एस सी का बी एस सी ठीक मेरे को सलाम पता है असलम लिखा ठीक था मोबल मैसेज समारोह विजालिम के इतबार में लज्जत है क्या करो आंखों को आंखों तो इंतजार की आदत है क्या करूं भाई मी भाई ई मेरी तरफ से ए मेरी तरफ से अच्छा आओ जे मनजा आफरीदी मीरफ तसलाम मीरफ ना जोड़दा मीरफ तटेर टेर दुआ गाने अल्लाह पाक दी मीरफ ला ढेर जुन पर की रुख सेहत पर की अल्लाह तेसान जगाने पैदा की अल्लाह ते रूह रमटा की खा आओ बल मैसेज दी अस्सलाम वालेकुम वालेकुम अस्सलाम जे अली सिंह है जे अली हाँ सुत्र जे हुई जे अली हुई शुक्र अली हुई ओ सिंह के प्रोग्राम डे जबरदस्त दे एतबार पहर चा कोल पकार दे हो एतबार मातूल न दे पकाते हैं शुक्र दागो खबर में वक्ती मुकलला आओ तासो तो सलाम आओ टोलो और इदिन को तस सलाम माता हम याद वादा हुआ है खजी इन रानी दिसावेन सबर के ये गुड़ा गुड़ा का कहा खुला बजे खोगी कैसा चीज सहूब वरम गाना वे अस्सलाम वालेकुम वरहमतुल्लाह वबरकात वालेकुम सलाम जय भाई सिंह है खेमदला करने तबियत खुदी टॉपिक डी नाइस थे सासो खबरें हम डी खुली थी वफा फ्रॉम सवाब है मनन जी वफा अल्लाह दे खुशहाल आबाद दरा जजाकल्ला खैरा बल मैसेज भी अस्सलाम वालेकुम वालेकुम सलाम भाई सिंह है एतमाद जी मात छी न बिया दोबारा जोड़ो की यो बल उमर उमर वाड़ी कलसुम जो सर सही बाजार हंडी तुम तो बस मैसेज कलसुम थैंक यू जी कॉल अखलम अस्सलाम वालेकुम वरहमतुल्लाह वालेकुम अस्सलाम जनाब सो को कम देना पखेर पखेर पखेर पखेर डेरे मुदा पस्त चल लेता सुखी है सत मुखरे نو ستاسو نمبر خو ما سره سیو دی، نو بیا تاسو کال څنګه نه لګي دا ولې داغ موسم خراب شو زما موسم ٹھیک
0: ہوگا
1: سر پڑ لے سنگ چل رہی تاسو خیر صحت مخ دیجیے اللہ کرن اللہ کرن اللہ کرن جی درسم بچا تھا ان شاء اللہ اکمل خان لالا خا پا جاتا درسم کا خیری خا یار دا شکار دے مصروفیہ خزان لہ خبر ادا ادا چوس گرمی کا سیزن شروع شو دے کہ تقریباً چکر اللہ ورلم او کی دی شی راتن کی پرلا اہم شو نہ کما چکر لبزم کا خیری ان شاء اللہ ٹھیک ہے نا او کتا سر سر سو کل غواڑے راجے جان سرم بوزما تا کولے شم آمین سر اساس آمین آمین حکمت خان والا آمین سر اساس آمین اتبار باندې مو خبر یاته کو جی اتبار نہ پکار بولے نا رے اتبار چین کی گور معاملات نہ چلے اتبار بکے کنا گورا جب ایما یا برتا یو گٹ سبق ملاوشی یا بتا جون یو خمر گری ملاوشی ٹھیک تھا اتبار بکے اتبار گورا اتبار ماتول نہ دی پکار اتبار کل پکار دی ماتول نہ دی پکار خبر ہم صحیح ہے اللہ پاک طور تو ہدایت پر کی ٹھیک چھو کنا نہ ما پخپل باندھے زدہ نہ اندتا اس کے زدہ تخپل تاسو ببیادی وائی تاسو بداوائی چی بردی اسو سپل آگا چا خبر آپ چپیش ماری او داسی او داسی پر ریڈیو بانے کا نا ماں خوچ سمرا اللہ کا یقین ہو کہ ماں سر اچھے سمرا خل کو بیت بارے کڑی دی کا لین دین معاملات کی دی کا تعلقات کی دی کا رشتوں کی دی پتا کی دی کسم دے تاسو بہت چھتے جوندی سنگ گئی اور دین پس بیتا ادبار پچا بانے سنگ کے کل پکار کیا بیت بار سوکل وی سوکل نوی اگزیکلی صحیح بایت آسو جی ڈیرا میرا بھائی حکمت خان لالا اللہ پاک تے خوشحال آباد لرا او سندر لگوم تار ڈالے کم خا جی وعلیکم السلام وعلیکم السلام وعلیکم السلام مخا مخا اللہ فامان حکمت خان لالا سر دا باجانا پا لائیو کال موجود ہو گرن و قدر مند رجن کو چاچے اس پر ریڈیو آن کڑی وی صرف دو نویر غالن چے جانگیر علی یوسف زدائی استاس پا خدمت کے حضرت ری دا ایف ایم سلور نوی ریڈیو دل بر سوابینا کال میسج راتا کول شے پا 0332-50-30-809 باندے عبدالقیم بابا آورو دے سے ہوئی تاسم باورے بیار آزم خواہ دقدام پر تاسو کال مکوے کال نشم پوچھے تولے آفیر کال او دا وارے عبدالقیم